0: kapka yini sik tam sem ba tam so rim bo chi se ti ser gan thom ma yini sik ge zig hab ji no ro rim bo chi nur gen dil gen gen jong khong yini sik ta le ga ya si nab den chang ni sik ya ta de ke khan di tim din zo mi kha la min chu ji ti ge nyan ni sik de ke khan di lor ji reng ye ma ku ti zi ti ge nyan ni sik de ke khan di lor ji reng ye ma ku ta le ke khan di sim ngre chebi wul dong mar ha ji ti ge nyan ni sik ya ta kya dong ja yak ge der nang na kha char gul si ji ge ko ri yo chang rang nar ge de me yo a jang ke ge tab ji hi ye yi ja yon ji der nang na dong ru ger gu chi ge yo se ge tar kha kha li yon rung gam ri chang ge tab ji hi ye se ja song ker khu su nar jang ra te ki ri ge yo la chang yo zge ke li yo ji ton den nam bi tab ji hi ya ta ge yang kra yang ger ja u ye yang kha wa ja na kha pra khon di kha tog la min chu ji yin ling go chi bi ge ta hi ko ni ye de ki la dang ge ta hi ko ta hi de la ge pez bi zo pra ko
1: re ti na shu ni den shi ng ta ge wa mo ger ka ta ga chi ta ju ye la er ge tang tang chung wa den den na nga er ge tang tang chung wa den ni zhe er ge tang tang chung wa den ji ge ni er ge tang tang chung zhe ge zhe er ge tang tang chung zhe nga sim qin tou yi ka tang er ge tang tang chung wa den den na nga ra qi ge ma yi ka tang er ge tang tang chung zhe nga sim ma lang ji ge ji ge ti tou ge er ge tang tang chung wa den ji ge ji ge ya te na shu ni den shi ge ta ga nga mo ka ta ta nga den ji ye la
2: ya da ji ka ta mo wa na ba sha pa ga pu ta ge mi wo ki ta mo khi den der ge den ba ge chul den shi ge ta ga nga mo nga ka zeng ji lin nga sha pa ge ka p shang en ji na tang ru ti che sha pa den ten ce ge da shi se la sha pa de son ba pu en ji na gi ge na ji ge sa en sha pa de ge ju shi en ji na ka en chen tang ju chen ge nga cha ji ni de mo zi ya tangi tsum jala chosum phil tang den gong ge ni wa chul rgen den ge ge sang wa chul thar li che r ka chul e sam cho pa sam ku cho so ma do ta khi ge yu e ko a cha na ko da in ko den nam kha lang da khi ko mul le rung ko ge sho ko jung che ya wang da khi ya tang ku la ri sem kur ma ku ni mi ge mar le men ba tang ge che ga ni cha chin sa pi go mu ni ga lang ji tin ta ja che ge che ga sam kan kr ta bi ra wa ge thab kher ul zo lim bar ke che ga ye li go sam a lung ur ge bi ni li kan ga ye wa kor ke che ga sha wa ka na kh sha pa thong an ji tin kam de ta mo ti ra tar gul tong de san ru yin no gan den so mu lam chang yin no ये न्यंजरवा गंगे तर्चो ये नो तिंजरवा छनंगरदावा ये नोरदारे शगरे जरी यों नाम न्यगं छो आया जीजिना तिगो चंचो कम फेजीजिना या ता छोंजे नाबा ना छो दारिम छचीरा मारग चाता ना मावन दंग चंग विप्ट गन रन रोड जे यो नल न्यग यबजिन नोर ये खागां जिन न्यग सेमतन करमो ये लख खबर नोर ओम बर नांगा ठगदो ग कस्तिनी यो नि दम तिन ज क कंगी यो नि थमान तिल तनार गु जिग नि ग मा कं छोला ठग तो नि एंदे खाय ग मा नि दोन दोन इ गो नि न्याम र ठंगा स्तों तो इ गो नि लग जिग तिन नंग ग सिम तिल दाना या तार किल सेर मा उलुंग आ चो लिब ठग किल ता मा तिग जिग ता तें द तंग रब तिर क द छाय इन जि चु चासर नि ग सि नरी ngu जो खा चान ग जि तांग इ खा गंग जिन मेला नि नरी tam ni kha gyang zo ko ton da ga tang ni ro go go la gu yi yu ni rang sa ma ngu tha ni tun da mo de ra zum ri ya ta tin dan der do ko kha ya ri ko mo gi tho nu sta ye li lg the mo gu gu gnam ye li nya je mo gu gu sa ye li shang tha la kha yi sang ma ri ye ta ra ng yen su sha na ri glu len ba ra ma tra khu ti chang ta ni te li ma u na tra the mo tho ni ngang na ri khu ta ra ta nya chan chung ri ta te ti na ta rung su na wu ya ru ji ke te ge zung de wil cha li nyang gu yu na zo wil chi din jang ge ta pa de wil cha li sa tung ge na zo ye tun ngo ma she na xe ma ri kan ka ru kham du lu che ti de lo ma se ti ge lo che ti se ke ya ta wu xi lu na m ge shun je re ka cha ta ge wo zi chi tang se ri sang ha li khan din la ya chu zi ha tin chin tan ba ker ke ma ni ᱛᱚᱣᱟᱞ ᱦᱟᱣᱨᱜᱤᱱ ᱫᱟᱜᱤᱱ ᱫᱟᱝᱥ ᱜᱮ ᱡᱟᱜᱟ ᱭᱚᱨᱚᱜᱤᱱ ᱠᱷᱛᱩᱱ ᱜᱟᱭᱱ ᱵᱟ ᱫᱮᱥᱛᱤᱱ ᱮᱞᱤᱱ ᱫᱟᱝ ᱥᱟᱨᱟᱯᱷᱤ ᱱᱟ ᱥᱮᱨᱟᱢᱟᱨᱟ ᱮ ᱪᱷᱩᱝ ᱚᱞᱚ ᱛᱮᱛ ᱜᱟᱨᱟᱝ ᱡᱮᱨᱠᱟ ᱪᱟᱸᱫᱚᱠ ᱠᱚ ᱢᱟᱡᱜᱤ ᱪᱤᱛᱟᱝ ᱥᱮᱨᱤ ᱜᱟᱭᱟᱝ ᱠᱷᱟᱱᱡᱤᱱ ᱨᱚᱭᱢᱟ ᱦᱚᱭ ᱢᱚ ᱪᱩᱫᱜ ᱢᱟᱴᱤᱱ ᱢᱩ ᱪᱤ ᱜᱮ ᱥᱮᱢ ᱜᱟᱱᱟᱱᱤ ᱪᱚᱭᱟᱝ ᱛᱮᱢᱯᱨ ᱡᱟᱠᱟᱱ ᱫᱟᱝᱥ ᱜᱮ ᱡᱟᱜᱟ ᱭᱚᱨᱞᱤᱨᱤᱱ ᱪᱤᱱᱟᱨᱟᱝ ᱠᱤᱥᱛᱮᱥ ᱪᱤᱞᱤ ᱞᱤᱱ ᱫᱟᱝ ᱥᱟᱨᱟᱯᱷᱤ ᱱᱟ ᱥᱮᱨᱟᱢᱟᱨᱟ ᱭᱟ ᱛᱟ ᱚᱪᱷᱩᱝ ᱛᱮᱨᱤᱝ ᱞᱚᱵ ᱡᱟᱨᱠᱟ ᱦᱟᱝ ᱪᱷᱩᱝ ᱥᱟᱢᱵᱤ ᱛᱚᱱ ᱨᱵᱨᱠᱟ ᱪᱤᱝᱜᱩ ᱭᱟᱨᱟ ᱪᱚᱜᱟᱥ ᱛᱟᱭᱢ ᱚᱡᱜᱤ ᱛᱤᱥ ᱢᱟᱨᱟ ᱦᱚᱣᱟ ᱥᱟᱢ ᱞᱩᱡᱜ ᱛᱚ ᱮ ᱠᱷᱟᱵᱫᱜ ᱢᱤᱞ ᱱᱟᱝᱜᱚᱱ ᱫᱚ ᱢᱤᱞ ᱥᱟᱞᱤ ᱦᱩᱞ ᱪᱮᱠᱥᱢ ᱴᱨᱠ ᱛᱷᱟᱨᱢᱟ ᱢᱟᱨ ᱪᱟᱥᱩᱝ ᱥᱮᱠ ᱱᱟᱝᱜᱚ ᱥᱟᱱᱜᱤᱨ ᱠᱟ ᱛᱤᱵᱫᱜ ᱡᱤᱱ ᱱᱮᱜᱟ ᱯᱷᱚᱝᱟ ᱡᱚᱨᱟ 야 달락 카브르 남금 키와지니 탐지구 터가 치구